0: بول کہ جہاں اب تک تیری ہے لہروں کے دوش پہ آواز کی اس خوبصورت رشت سے منسلک ہم اور آپ رہتے ہیں اس شو میں. اس کا نام ہے بول کے لب آزاد ہیں تیرے, ہم ہیں آزاد, آپ ہیں آزاد, لب ہیں آزاد. اور آج ریڈیو کا شو ہونے والا ہے جی, بڑے دنوں کے بعد. جب کبھی کبھی دل سے ایک آہ اٹھتی ہے نا دل سے ایک ہوک سے بھی اٹھتی ہے کبھی کبھی, اسی طرح دل چاہتا ہے کچھ کرنے کا. تو آج کا یہ شو آپ لوگوں کے نام کرتے ہیں جی, ریڈیو آزاد کے لسنرز کے نام کرتے ہیں. بہت ساری چیزیں, آج موڈ اچھا ہے, اندر کا موسم اچھا ہے, ماحول اچھا ہے, تو کوشش کریں گے آج آپ کو ایک فن لسنرز آزاد شو, جس میں تمام انگریڈینٹس, تمام مسالے, 12 مسالوں کی چاٹ نہیں ہوتی تھی ایک اور وہ نہاری میں جب سارے مسالے پورے ہوتے ہیں جو آپ کو لگتا ہے کھانا کھا کے اس میں کچھ کمی ہے آج, تو وہ والا دن نہیں رہے گا آج. آج ہم لوگ آپ کو خوبصورت کانٹریبیوشن بھی لیں گے. آج ایکچولی میرا پلان یہ تھا کہ میں آپ لوگوں کے لیے شو بڑے دنوں کے بعد بیٹھ کے میں کچھ لکھوں آپ لوگوں کے لیے اور وہ پیش کیا جائے. بہت لوگوں کی فرمائش تھی کہ جو 10 days آف سائلنس اینڈ سالیٹیوڈ ہم نے منائے رمضان کے آخری عشرے میں, اس کے بارے میں کچھ میں نے کہا تھا. اس میں بہت ساری, ایک تو پرانا رن آف دا مل کائنڈ آف کانسیپٹ ہوتا ہے جو ہم لوگ کرتے ہیں اور سارے کام شام چھوڑ کے اب نئے زمانے میں فون اور باقی چیزوں پہ بیٹھ جاتے ہیں اور کہتے ہیں جی اعتکاف ہو گیا تھا, لیکن یہ اس میں ہم کیا چیزیں کر سکتے ہیں, سوچ سکتے ہیں, مینٹلی, فزیکلی, اسپرچولی, اس قسم کی بہت ساری چیزیں تھیں. لیکن اس کے کچھ کام تو میں نے ان دنوں میں کیے, کچھ میں ان دنوں کے گزرنے کے بعد کر رہا ہوں, کچھ کے ریزلٹس آ رہے ہیں, کچھ میں ہم بری طرح مزریبلی فیل ہو رہے ہیں. تو اسی لیے میں نے اس کو 3-4 دن کا اور دیا ہے تاکہ میں اور اس کی پریکٹس کر کے چیزوں کو پکا کر سکوں, اور انشاءاللہ پھر جب وہ نکلے گا دل و جان سے تو پھر آپ کے دل اور جان دونوں تک پہنچے گا. پھر آپ کہہ سکیں گے کسی کا بھائی کسی کی جان, ورنہ اگر نہیں اس طرح بیٹھا جہاں بیٹھنا چاہیے تو پھر آپ نے ایسے میری طرف دیکھ کے کہنے او کس کا بھائی کس کی جان. تو یہ ہم نہیں چاہتے جب ہم ایک کام کرنے آئے ہیں نا. سلمان خان صاحب کو پچھلی فلم میں انہوں نے یہ کہہ دیا تھا تو انہوں نے سیریس نہیں لیا, تو اب سکندر میں نا ان کا مقدر جو ہے وہ کسی اور طرف جا رہا ہے جی. ٹھیک ہے, ایمپوران اور باقی جتنی بھی ایمپوران ہیں اور باقی جتنی فلمیں وہ بہت اچھی جا رہی ہیں, وہ ایک ہی طرح کا کام کرتے کرتے چیزیں تھوڑی سی اوپر نیچے ہو جاتی ہیں. تو اس کے لیے ویک اپ اینڈ اسمیل دا کافی والی جو سچویشن ہے, ہم نہیں چاہتے کہ ہم پہ آئے صبح شام جو ہم سبق پڑھاتے رہتے ہیں وہی ہم خود نہ پکا کر سکیں. تو اس کے ساتھ ہی آج کا یہ شو شروع کرتے ہیں جی. آپ کے لیے 9725019390 از دا نمبر فار دا اسٹوڈیو, کیونکہ چینج, خان جی کیا کہتے تھے, نتھنگ از پرماننٹ بٹ دا چینج. پتر بالکل اسی طرح میرے کانوں میں آج بھی ان کی وہ آواز گونجتی ہے جب ہسپتال میں تھے, وہ تھوڑا سا آپریشن ہوا ہوا تھا ان کا اور ڈھیلے ہوئے ہوئے تھے تھوڑے سے, اور ان کو لگتا تھا کہ وہ جانے کا وقت ہوا چاہتا ہے ان کے, تو تھوڑا سا امنگ بھی تھی, تھوڑا سا ان کو یہ بھی لگتا تھا کہ کیا غلط ہوا کیا صحیح ہوا, کہاں چیزیں بہتر کی جا سکتی تھی, کہاں کیلکولیٹڈ رسک لیا جا سکتا تھا. اور اس کے بیچ میں ان کے وہ دو انگلش کے جملے مجھے آج تک یاد ہیں, ایک نتھنگ از پرماننٹ بٹ دا چینج پتر, اور دوسرا تھا چینج از دا اسپائس آف لائف. میں نے کہا واہ ہاں جی بڑی کمال باتیں, اور یہ ان دنوں میں پہلی دفعہ باپ بیٹے کے بیچ میں یہ باتیں ہوئی تھیں, ورنہ اس سے پہلے پٹھانوں میں یہ باتیں نہیں ہوتی ہوتی ہیں, بلکہ سلام دعا بھی ایسی کی جاتی ہے جیسے احسان کیا جا رہا ہو یا کہیں ہم آپے سے باہر نہ ہو جائیں اور ان کی سن کے ان کے سسٹم کے مطابق چلیں, وچ آئی آلریڈی آلویز ڈیڈ. لیکن پھر چیزیں ہو جاتی ہیں آہستہ آہستہ, تو بہت کچھ سننے کو ملتا ہے, لیکن اسی طرح پھر آہستہ آہستہ چیزیں, رنگ میں بھنگ پڑنے سے بہتر ہے کہ رنگ کو الگ کر دیا جائے, بھنگ کو الگ کر دیا جائے. جب بھنگ کی ضرورت ہو تب استعمال کی جائے, جب رنگ کی ضرورت ہو تب استعمال کیا جائے, دونوں کو مکس نہ کیا جائے. ٹھیک ہے, ورنہ ساوی سی بن جاتی ہے اور ساوی جس کو چڑھ جاتی ہے پھر وہ ہر اس کو ہر چیز ساوی ساوی نظر آتی ہے. کہتے ہیں نا کہ وہ کیا تھا صاحب ان کا جو پگلا ہے نا اس کو بھی سب کچھ ہرا ہرا نظر آتا ہے. 9725019390 آج کا یہ خوبصورت شو آپ کی خدمت میں پیش کرنے جا رہے ہیں. اٹس اے فن ریڈیو آزاد کا لسنر شو ہے جناب. آزاد لس کو ہم کہتے ہیں اے فن لسنرز آزاد شو, ان میں فن بھی ہونا چاہیے, ون آف بھی ہے آگے تو اوکے, ون آف اے کائنڈ ہونا چاہیے, فن ہونا چاہیے, لسنرز اپنا کانٹریبیوٹ کریں, آزاد صاحب اپنا کانٹریبیوٹ کریں. آزادی یہاں پر دونوں کے لیے, میرے لیے بھی آپ لوگوں کے لیے بھی ہے, کھل کے ہم بات کر سکیں. اس سے پہلے کہ ہم آگے جائیں اور چینج کی طرف آئیں, ہم آپ کو یہ بتاتے چلیں, وہ لوگ جو انگلینڈ میں, آسٹریلیا میں, کینیڈا میں, ڈفرینٹ کنٹریز سے ہمیں کال کرتے ہیں, جی ان لوگوں کے لیے ہم بتائیں ریڈیو آزاد کا واٹس ایپ نمبر, جو اسٹوڈیو کا نمبر آپ لوگوں کے لیے آسانی کے لیے رکھا ہے وہ چینج ہو چکا ہے جناب. یہ مطلب اس کا یہ نہیں تھا کہ نمبر منحوس تھا اور کم کالز آتی تھیں, ایسا نہیں ہے, کچھ بھی منحوس نہیں ہوتا, لیکن اس کے ساتھ کچھ ایشوز تھے تو اس کو چینج کر کے آپ لوگوں کے لیے نیا نمبر رکھا ہے, آسانی سے یاد ہو جائے گا آپ کو اور آپ اس کو سیو کر لیں گے. آپ کو براڈ کاسٹ میں بھی مل جائے گا, فیس بک انسٹاگرام پہ بھی آپ کو اس کی انفارمیشن مل جائے گی. نمبر ہے 4698304083. چیک آؤٹ بھی کر سکتے ہیں, دیکھتے ہیں جی پہلا کالر اس نمبر پہ کال کرنے والا کون ہوگا جس کو ہم یاد رکھیں گے اور پھر گاہے گاہے ان کو یاد کیا کریں گے. ہمیں جب چیزیں یاد رکھنی ہو نا تو چار سال کے بعد ہر چیز یاد رکھی جاتی ہے. انسان کی بڑی زبردست خود رب نے میموری رکھی ہے, اس میموری کی جاگنگ ہم نہیں کرتے, اس کی ایکسرسائز نہیں کرتے, اسی لیے پھر ہماری میموری دکھی ہا ہا والی ساری کہانیاں رہ جاتی ہیں اور جو کام کی چیز ہے وہ نہیں پہنچ پاتی. ٹھیک, سو اس تھاٹ کے ساتھ آج کا یہ شو شروع کرتے ہیں جی. نمبر ہے اسٹوڈیو کا 9725019390, اور آج کے شو میں ہم امید کریں گے کہ اگلے شوز کا جو رن ڈاؤن میں نے آپ کو بتایا, نیکسٹ جو شو ہونے والا ہے وہ ہے دی 10 ڈیز آف سائلنس اینڈ سالیٹیوڈ, 10 دن کی خاموشی اور اپنے ساتھ جو ہم نے لونلینس بالکل نہیں تھی, سالیٹیوڈ میں ہم نے کیا کھویا کیا پایا اس کے بارے میں ہم بات کریں گے. آپ لوگوں کے کوشچنس ہیں آنکھوں پر, بہت سارے لوگوں نے کالز بھی مجھے کیں پرسنلی اور انہوں نے کہا سر اس کے بارے میں آپ بتائیے گا ضرور, اور کچھ نے کہا جی ابھی تک آپ نے نہیں بتایا, تو ہم نے کہا چلیے پورا ایک دو گھنٹے کا شو جیسے ہم پہلے کیا کرتے تھے, کسی بھی چیز کا ٹاپک بنا لیتے تھے اور پھر اس چیز کا اس کے بارے میں ہم سیر حاصل گفتگو کیا کرتے تھے. ٹھیک ہے, جیسے سیر بھی کرائیں گے اور ساتھ کچھ نہ کچھ ہمیں حاصل بھی ہوگا, مستفیض کریں گے جی, استفادہ حاصل کریں گے چیزوں سے, بلکہ استفادہ حاصل کرنا ٹھیک نہیں, استفادہ کریں گے اس کا یہی مطلب ہے فائدہ حاصل کرنا. تو یہی وہ غلطیاں جو ہم اکثر کرتے ہیں, اور غلطیوں سے یاد آیا کیونکہ ابھی آپ کی کالز نہیں ہیں, جب میں لمبی کوئی بات کر رہا ہوں تو آپ کی کالز میرے پاس اسٹوڈیو میں نہیں ہوتی, لیکن اس کا مطلب یہ نہیں ہے کیونکہ آپ لوگ دم بخود ہو کر کبھی کبھی خود بخود سن رہے ہوتے ہیں اور ہمیں پتہ نہیں چلتا کہاں سے ہم کہاں جا رہے ہیں. تو آپ کے لیے کوئی ایک خوبصورت سا ٹریک سے ہم شروعات کرتے ہیں جی. آپ کے پہلے تو آپ کو جگایا ہم نے جاگو والے لال والے بینڈ سے, جن کے حضرت جو تھے وہ یہاں تشریف بھی لائے تھے, پروفیسر صاحب نے کیا کمال ان کی گائیکی ہے, کیا گلا ہے اور کیا کمال سنگر ہیں, ان کو دوبارہ بھی انشاءاللہ آپ کے حضور پیش کیا جائے گا تاکہ حضور سمجھتے ہیں آپ, تو اس کے آپ کو حاضر کر کے, حاضر سے ہے حضور, تو اس سے آپ کے پیش کیا جائے گا اور آپ لوگ بھی ساتھ ساتھ انجوائے کریں گے. آج کا یہ خوبصورت شو نام ہے جی لسنرز آف ریڈیو آزاد کے, جن کے ساتھ مل کے ہم نے فن کیا, 14 سال گزارے اور ریڈیو آزاد نے 14 سال گزارے, بول کے لب آزاد ہیں تیرے نے اس سے زیادہ ٹائم لیا اور آپ لوگوں کے ساتھ رہا. تو آج کے پہلے لکی کالر آف دی ڈے یہ فون لائن کے اوپر ہیں, ان سے بات کرتے ہیں اور پھر ہم آگے بڑھتے ہیں. کوئی مہربان ہے ہمارے ساتھ ریڈیو آزاد, یور آن دی ایئر.
1: السلام علیکم مزاج
0: جی. جی وعلیکم السلام, کیسے ہیں؟
1: I'm fine, alhamdulillah. I'm the one who's driving and calling.
0: سب آپ کو بتانے کی ضرورت نہیں, آپ اپنا تعارف ہوا بہار کی ہے.
1: Okay, no, I'm not driving right now.
0: ٹھیک ہے.
1: So, is any topic today?
0: کوئی آج تو فن لسنر شو ہے, آپ کے ذمہ اس کو, آپ کے ذمہ یہ ہے کہ آپ کریں گی بات اور ہمارے ذمہ یہ ہے, یعنی ہم, I am responsible for creating fun out of whatever you're gonna say or add or contribute. جی
1: اوکے, اٹس این امپورٹنٹ کوئسچن اینڈ آئی تھنک اٹس گوئنگ ٹو ہیلپ لاٹ آف پیپل اینڈ یو ہیو سیڈ دس نمبر آف ٹائمس اینڈ آئی ہیو ہرڈ اٹ دیٹ آئی وانٹ ٹو نو ان مور ڈیٹیل دا کانسیپٹ آف ٹف لو اینڈ ہاؤ ٹو اپلائی اٹ بیکاز آئی سی لاٹ آف فیملیز اراؤنڈ می دے ہیو کڈس اینڈ سم ٹائمز دے ڈونٹ نو ہاؤ ٹو ہینڈل اٹ اینڈ So, how to apply it basically, like what they should do it. And you can give some examples and explain it more.
0: ٹھیک, सवाल ये है कि टफ लव का कॉन्सेप्ट क्या है और इसको अपनी लाइफ में अप्लाई कैसे किया जा सकता है ताकि इसके रिजल्ट्स भी आएं और चीज़ों को और रिश्तों को बेहतर हैंडल किया जा सके, ये सवाल है।
1: स्पेशली इन रिलेशन टू किड्स।
0: बिल्कुल ठीक,
1: लाइक पेरेंट्स टुवर्ड्स किड्स।
0: बिल्कुल ठीक, नाइस ऑफ यू, थैंक यू वेरी मच फॉर कीपिंग योर वर्ड। जब मैंने आपसे कहा था कि आप आइए जब भी वक्त हो कॉन्ट्रीब्यूट करें और उसके बाद कुछ ना कुछ अच्छा मिलेगा आपको, ठीक है।
1: Yes, and I'm changing my name to, and I can refer, you can recognize myself as an Azad Show fan, honestly.
0: Nice of you, ठीक है, तो Azad Show fan आपका नाम रख देंगे, ठीक है?
1: Yes,
0: and,
1: yes.
0: इसका मतलब है कि it makes, इसके बारे में अंग्रेज पता है क्या कहता है, because, you know, आपकी language ज़्यादातर English है, ये जो भी आपने कहा है ना कि आप अपना नाम चेंज करके Azad Show fan कर देंगी, तो इसका अगला आंसर ये होना चाहिए मेरी तरफ से, इट मेक्स टू ऑफ अस, ठीक है। नाइस ऑफ यू मैम, थैंक यू वेरी मच, थैंक यू फॉर अ ग्रेट स्टार्ट। आज का ही चेंज, एक तो नाम रखा गया जी, एक व्हाट्सएप का नंबर चेंज हुआ, देखते हैं आज और क्या क्या चेंज हो रहा है। रेडियो आजाद, यू ऑन द एयर।
2: नमस्ते आजाद जी, कैसे हैं
0: जी? आपने अपना नमस्ते नहीं चेंज करना है, ये बहुत खूबसूरत है।
2: आई कैन डू इट, बट
0: नहीं नहीं, अभी तो
2: हैबिट
0: 5,000 साल से चल रहा है, तो क्यों चेंज करना है?
2: या
0: जी,
2: मैं ये कह रही थी कि रिश्ता अगर किसी से बनाना है तो उसमें झुकना नहीं चाहिए।
0: अच्छा,
2: गलत रिश्तों में झुकना कुछ गलत
0: नहीं नहीं बिल्कुल सही
2: नहीं है, और कभी कभी झुक भी जाओ तो वो भी बुरा नहीं है, पर हमेशा अपना रिश्ता बनाए रहना चाहिए। जिंदगी की जो परीक्षा है उसमें कोई अंक नहीं होते हैं, मिलते हैं, लेकिन आप उसको हृदय से लगाते रहिए, जोड़ते रहिए, समझते रहिए, याद करते रहिए, तो उसी में आप पास हो जाते हैं।
0: बिल्कुल ठीक, बहुत खूबसूरत बात है ये, याद रखिएगा एक चीज, उन्होंने बहुत अच्छा अभी एक आइडिया दिया मुझे इस बात से कि रिश्ते में कभी, उनका पॉइंट ऑफ व्यू ये था कि रिश्ते में कभी झुकना नहीं चाहिए, और फिर उन्होंने कहा कि कभी कभी अगर झुक भी जाएं तो उसमें कोई कबात नहीं है। देखिए, जब तक ये झुकने झुकाने का काम चलता रहेगा ना, ये कि टांग किसने अपनी ऊपर रखनी है, हु इज़ वेयरिंग द पैंट्स, आपकी मर्ज़ी पे चलेगा या इनकी मर्ज़ी पे चलेगा, जब तक हम इन चक्करों में रहेंगे ना, ये हमें गोल चक्कर ही है रिश्तों का जिससे हम कभी बाहर नहीं निकल पाएंगे, ये विशेष साइकिल है। हमें अपनी सोचों में समझना चाहिए, जैसे उन्होंने कहा रिश्ता, रिश्ता का मतलब है धागा, ठीक है जी, वो जो टूट नहीं रहा है, वो जो रिश्तों का धागा है वो दो बंदों से, उसका एक साइड है दूसरी साइड है और उसके बीच में जो भी चीज़ है इसको पकड़ के रखने को रिश्ता कहना चाहिए। कोई भी झुकना झुकाना जब हम आएगा ना, जब आप एडजस्टमेंट्स करके किसी काम में कोई बंदा बेहतर है, मैं आपको बताता हूँ मैंने अपने रिश्ते 20-30 साल से कैसे मेंटेन किए हुए हैं, कैसे उसमें कोई लड़ाई झगड़ा नहीं होता। लोग कहते हैं जी रिश्तों में लड़ाई झगड़े होते हैं, वो उन लोगों में होते हैं जिन्हें कोई कॉन्शियशियस नहीं होते, जो कॉन्शियस नहीं होते, जिनके अंदर कोई फोरसाइटेडनेस नहीं होती, जो एक दूसरे की वीकनेस और स्ट्रेंथ्स को नहीं जानते, जो एक दूसरे की अपॉर्चुनिटीज़ और थ्रेट्स को नहीं समझ पाते, उनको ये प्रॉब्लम होता है। तो जब रोल डिफाइन हो जाते हैं, जब दो बंदे ये फैसला कर लें कि उन्होंने रिश्ता रखना है, चाहे ये घर में माँ बाप हैं, चाहे ये खून के रिश्ते हैं, दिल के रिश्ते हैं, काम के रिश्ते हैं, जब ये पता चल जाए कि रिश्ता रखना है, तो पहले ये फिगर आउट कर लेना जहन में बहुत ज़रूरी है कि इसका मतलब है दो बंदे जो एक होने वाले हैं, इसका मतलब है दो अलग डायरेक्शंस नहीं हो सकती, डायरेक्शन एक होगी। दो बंदे पहले मिलकर फैसला कर लें, क्योंकि वो कॉन्शियस ह्यूमन बीइंग है, वो जागे हुए हैं, माइंडफुल हैं कि क्या चाहिए और क्यों आ रहे हैं, और जब भी इनको को लगे कि कोई गड़बड़ हो रही है, रास्ते अलग हो रहे हैं, कोई मसले पैदा हो रहे हैं, तो दे ऑलवेज रिवर्ट बैक टू बेसिक्स। ये जिस इंस्टीट्यूशन से मैं तालीम हासिल करके आया हूँ, उनमें सबसे जो अच्छी चार बातें मैंने सीखी हैं, किसी दिन बाकी भी बातें बताएंगे, उसमें से एक था, जब भी आप गुम जाएं, डायरेक्शन लेस हो जाएं, चीज़ें सुकून ना आए, खुशी ना आए, रिजल्ट ना आ रहे हो, ऑलवेज गेट बैक टू बेसिक्स, सारा कुछ आसान हो जाएगा कि किस लिए ये रिश्ता बनाया था, कहाँ जाना था, बात क्या हुई थी, क्या लिखा गया था, क्या बोला गया था, क्या समझा गया था, वो एक्साइटमेंट क्यों नहीं है जो पहले थी। अगर बंदे वही हैं तो रास्ते में मोनोटनी हो जाती है, रास्ते में लोग अपने अपने काम में गुम हो जाते हैं और रिश्ता भूल जाते हैं। तो इसको आपने याद रखना है कि मकसद क्या था। तो अगर ये झुक जाए, वो झुक जाए, इसको झुकाना है, उसको उठाना है, इस चक्कर में पड़े रहेंगे तो ये हमेशा इंडिविजुअल वर्सेस कलेक्टिव या एक के आगे दूसरा बंदा, जब हम ये करते रहेंगे ना, हमें कभी समझ नहीं आएगी। दो बंदे मिलकर इंडिविजुअल कॉन्शंस, जो इंडिविजुअल कॉन्शियसनेस जो है एक इंसान की और दूसरे की मिलकर कलेक्टिव कॉन्शियसनेस बनेगी। आप अगर न्यूरो साइंस को समझने की कोशिश करें तो आपको पता चलेगा कि कैसी कैसी खुदा ने इंसान के अंदर ब्रेन वेव्स रखी हैं। एक है कलेक्टिव ब्रेन वेव एंट्रेनमेंट। वो आपको दो बंदे, एक बंदा जब किसी एनवायरनमेंट में जाता है ना, तो उसका जो दिमाग है वो पहले ही फ्रीक्वेंसी जो है ना, उधर की जो पावरफुल फ्रीक्वेंसी है उसको ट्यून इन कर लेता है और वो देखता है कि वो मेरे साथ चल रहा है या नहीं। इसीलिए आपने अक्सर देखा होगा, आप किसी बंदे की कंपनी में बैठते हैं अनकंफर्टेबल हो जाते हैं, किसी जगह पे जाते हैं आप आउट ऑफ प्लेस महसूस करते हैं। तो आपका ब्रेन जो है ना बहुत सेंसिटिव इंस्ट्रूमेंट है, बहुत रिफाइंड इंस्ट्रूमेंट है, वो आपसे बहुत आगे जा रहा है, हम उसको इस्तेमाल नहीं कर रहे और उसको बिल्कुल लोएस्ट लेवल पर हम इस्तेमाल कर रहे हैं, बल्कि वो हमें इस्तेमाल कर रहे हैं, हम उसके साथ बस ऑटो पायलट पर चले जा रहे हैं, जिसकी वजह से ये प्रॉब्लम्स हैं। तो इंटेलेक्चुअल एबिलिटीज़ आपको उसको कंट्रोल करना और उसको समझना और उसके मुताबिक ऑपरेट करना सिखाती हैं। तो जब आप ये करना सीख लेंगे तो आपको समझ आ जाएगी कि रिश्ता होश में रहकर बनाया जाता है। टकराने से किसी आदमी से टकरा जाने से गले नहीं मिलते आप, उससे आपकी एनर्जी ट्रांसफ़र नहीं होती। तो हम रिश्तों में एक दूसरे से टकरा रहे हैं। हमारे रिश्ते जो है ना, ये उसके लिए क्या वर्ड मैंने बनाया था, मैड म्यूचुअली अशोर्ड डिस्ट्रक्शन का नाम हमने रिश्ता रखा हुआ है। हम टकरा जाते हैं एक दूसरे से, उससे कभी कुछ अच्छी चीज़ निकल आती है, कभी कोई बुरी चीज़ निकल आती है। हमारा कोई कंट्रोल कोई, क्योंकि कॉन्शियसनेस उसके अंदर इस्तेमाल ही नहीं की गई, दिमाग इस्तेमाल नहीं किया, प्लान इस्तेमाल नहीं किया गया, उसमें दो बंदों के आपस में कोई कंपैटिबिलिटी नहीं यूज़ की गई, कुछ नहीं हुआ। तो फिर जाहिर बात है यही रिजल्ट्स आएंगे। तो जब तक हम ये चीज़ें नहीं देखते, झुकना झुकाना, इसका आसान तरीका आपको बता देता हूँ कि कैसे रिश्तों को लंबा चलाया जा सकता है। मैं कैसे 25-30 साल से वो 8-10 रिश्ते चला रहा हूँ, बड़ी सिंपल सी बात है। एक दूसरे को ये देखना चाहिए उनकी एक्सपर्टीज़ क्या है, उनका स्किल सेट कौन सा है जिसमें वो आपसे बेहतर है। हर आदमी जिस मैं रिश्ते में हूँ उसमें से वो इंसान मेरे से उस काम में बेहतर है। वो काम का कंट्रोल उसको देना है, उसको लीड करना है, आपको फॉलो करना है। उसको भी इतना स्मार्ट होना चाहिए, अंडरस्टैंडिंग उसकी होनी चाहिए कि आप किस चीज़ में लीड कर सकते हैं और आपके किस में रिजल्ट हैं, वो वाला पोर्टफोलियो आप ले लें। दोनों बंदों को अपना अपना क्या हो गया, रोल डिफाइंड हो गया। ये रोल डिफाइंड जब हो जाते हैं चीज़ें बड़ी आसान हो जाती हैं, चाहे घर में, चाहे कंपनी में, चाहे किसी भी सिस्टम के अंदर इसको आप डालेंगे। उसके बाद फिर आता है कलेक्टिव काम करना, एक दूसरे की हेल्प करना उन चीज़ों में जिसमें वो कमज़ोर हैं। वो आपसे सीखेंगे, इस काबिल समझेंगे। बाहर से जाकर वो सीखने की कोशिश करते हैं, अपने से नहीं सीखते। उस चक्की की कोई इज्जत नहीं करते जिसका पीसा हम खाते हैं, और बाहर से हम जो है ना हर बंदे से विजडम लेके आ जाते हैं और वो चीज़ें हमसे होती नहीं हैं। ये बड़ी खूबसूरत इसमें पंजाबी की एक शेर था, किसी और दिन आपको सुनाऊंगा मैं। तो ये आपने समझना है कि, और आपने रिश्ता बनाया है, इसमें रहना है और लॉन्ग टर्म सोचना है।

0: कीजिए और हमारे शोज वहाँ पे आप उनकी रिकॉर्डिंग सुन सकते हैं। और ये तो आपको मालूम ही है कि जिन लोगों के पास आईफोन ऐप है, एंड्रॉयड है, ब्लैकबेरी है, स्मार्टफोन्स हैं, वो लोग हमें हमारे आईफोन ऐप के थ्रू सुन सकते हैं, जो है रेडियो आज़ाद। तो हम याद रखिएगा, जिंदगी तो फिर मिलेंगे, और सबसे इम्पोर्टेंट बात, लोगों के लिए आसानियाँ पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा। खुदा हाफिज़।
1: This program will continue after the break. Continue listening to Inspire FM. Inspire FM. Inspire 105.1 FM.
2: सूरज की किरणों से चमके सारा जहां, इंस्पायर FM की लहरों से महके सारा समा। रहे आपके साथ यहां और वहां, शे रेडियो इंस्पायर FM है।
3: Had an accident, a bump, trip or fall? Then you need Claims Specialists, your first choice for accident claims. The Specialist Claims Company on Dunstable Road in Luton. With excellent access to expert solicitors and on a no-win, no-fee basis, Claims Specialists use their 30 years experience to help get you the best compensation possible. For injuries at work, taxi, PCO and private hire incidents, road accidents and vehicle damage, medical negligence, plus rented housing disrepair. In short, when you need to make any claim, click on claimspecialists.co.uk or call 01582 733 222.
4: AK Windows South Limited, manufacturers and installers of high-quality UPVC windows and doors, bifold doors, composite doors, conservatories, porches, skypods, fascias, guttering, and much, much more. We specialize in double glazing and triple glazing using the best German profile. If you want quality at affordable prices, AK Windows is the place to go. If your house needs a facelift, you know who to trust. For a free quote, call AK Windows today on 01582 483 777 or visit us at Unit 10 E, Britannia Estate, Leegrave Road, Luton.
5: Assalamu alaikum wa rahmatullah. Bismillah. Qala an-nabi sallallahu alayhi wa sallam, man salla alayya wahidatan sallallahu alayhi asharan. That whoever sends one supplication upon me, Allah sends 10 upon him.
6: Enjoy quality and tasty 100% authentic halal Chinese and Thai food from Gao Express, brought to you by the team behind Topps Pizza in Luton. Choose from all your delicious Chinese and Thai favourites, then order for delivery or collection from Gao Express in Wellington Street, Luton, Marketplace Stevenage, and now also on Nightingale Road in Hitchin. Open daily midday till late. Find the number or order online at Gao, that's G-A-O, express.co.uk, or like Gao Express on Facebook.
7: अस्सलाम वालेकुम, मेरा नाम किरण है। कोट कश्मीर ऑर्फेंस रिलीफ ट्रस्ट मेरा एक खूबसूरत घर है, जहां मेरे साथ सैकड़ों यतीम और बेसहारा बच्चों की तालीम व तरबियत और पुरसकून माहौल में परवरिश हो रही है, और ये सब कुछ आपके तावन से मुमकिन है। अल्लाह से दुआ है कि अल्लाह करीम आपको सदा सलामत रखे, और उम्मीद है कि आप इसी तरह अपना प्यार, मोहब्बत और तावन जारी रखेंगे। कोट यूके ऑफिस 03001233774 core.org.uk।
8: اسلامی نقطہ نگاہ سے علمی و فکری موضوعات کا جائزہ، اسلام کی انسانیت ساز تعلیمات کا خیال افروز تذکرہ، رواداری اور بقائے باہمی قضامن، فکر و نظر کی تطہیر اور اخلاقی بالیدگی پر مبنی موضوعات پر تحقیقی گفتگو، وقت، حالات اور ماحول کے تقاضوں کے مطابق سماجی اصلاح قضامن۔ سنتے رہیے اور سوالات پوچھئے انسپائر ایف ایم پر۔ پروگرام صدائے تقدیر ہر بدھ دن 11 بجے پروفیسر مسعود اختر ہزاروی کے ساتھ۔
9: From the studios of Inspire FM, the time is now 12:30.
0: بچپن سے سنتے آئے ہیں، یہ نہیں کہنا، وہ نہیں کرنا، سوال نہیں پوچھنا، اور پھر اسی روش سے ہمارے ذہنی اور معاشرتی مسائل الجھتے چلے گئے۔ ہمارے مسائل ہمارے حالات سے نہیں، ہمارے خیالات سے پیدا ہوتے ہیں، اور خیالات درست کیے جا سکتے ہیں۔ میں ہوں آزاد، اور اگر آپ بھی چاہتے ہیں کہ ہم سب آزاد ہو سکیں اپنے ہی پیدا کیے ہوئے مسائل سے، تو بات کیجیے کیونکہ اب بول کے لب آزاد ہیں تیرے. Only on Inspire FM.
10: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.
0: Nice of you. Thank you very much. Bahut hi khoobsurat thought diya. Dusri mere paas hai. Main uske baad baat karunga. Radio Azad, you're on the air.
11: Hello. جی السلام علیکم.
0: وعلیکم.
11: اچھا سر مجھے یہ پوچھنا ہے آپ سے کہ آپ نے ابھی تھاٹس کی بات کی اور آپ نے بات کی کہ جو نیگیٹیوٹی آتی ہے آپ کے دماغ میں اس کو اپنے اوپر ساری نہیں کرنا چاہیے, رائٹ؟ تو میں یہ پوچھنا چاہتی ہوں کہ ان دیٹ کیس اگر دو بندے ایک ریلیشن شپ میں ہیں یا اس طرح کا ریلیشن شپ مینس کہ دے آر تھنکنگ دیٹ دے آر ان سم ایموشنل ریلیشن شپ یا کچھ ایسا, ٹھیک ہے, پسند کرتے ہیں یا کچھ ایسا, تو اس وقت بھی تو نیگیٹیوٹی بھی آتی ہے, پازیٹیوٹی بھی آتی ہے, اور پھر ایک بندے کو لگتا ہے کہ دیٹ اگر وی ڈونٹ ہیو دا کمپیٹیبلٹی یا اس طرح, اس میں آپ کیا کہو گے؟
0: اچھا, نائس آف یو میم, تھینک یو ویری مچ. سوال بہت اچھا ہے. جیسے ابھی آپ نے کہا, اب سوال یہ تھا کہ دو بندوں ایک رشتے کے بیچ میں ہیں, اس میں بھی پازیٹیوٹی آتی ہے, نیگیٹیوٹی آتی ہے. میں ایکچولی اسی کے بارے میں اس سے پہلے بھی وہی بات کر رہا تھا کہ یہ اونچ نیچ آتی رہے گی. اس میں آپ نے جو تھاٹس آپ کے ذہن میں آتی ہیں, تھاٹس کن چیزوں سے آتی ہیں؟ بائی دا وے, تھاٹس آتی ہیں جو آپ نے دیکھا ہے, پاسٹ میں دیکھا ہے, جو آپ نے کیا ہے, جو آپ ابھی کر رہے ہیں, جو آپ کے ارد گرد لوگ کر رہے ہیں, جو آپ دیکھ رہے ہیں, جو آپ سن رہے ہیں, جو آپ سمجھ رہے ہیں. ان تمام چیزوں سے مل کر آپ کے برین کے اندر نیورونس کی فائرنگ ہوتی ہے, جھماکے ہوتے ہیں, اور اس میں سے آپ کا آپ کے اندر جو ڈومینیٹنگ سائڈ ہے آپ کی, اگر آپ دکھی رہنے والے لوگ ہیں یا دکھی رہنے والے انسان ہیں تو پھر آپ دکھی تھاٹس اٹھائیں گے. جیسے گانے ہوتے ہیں, کچھ لوگوں کو دکھی گانے پسند ہوتے ہیں, ریزن ان کے پاس کچھ نہیں ہوتا, ان کو ہیپی ہیپننگ ہپ قسم کی چیزیں نہیں پسند ہوتی. چوائس آپ کی اپنی ہوتی ہے. اس چوائس کے پیچھے بیک گراؤنڈ میں جا کے پتہ چل سکتا ہے کہ ایسی چوائس کیوں ہے, کیوں آپ اس طرح سوچتے ہیں, کیوں آپ اس طرح کے ہیں, اور دوسرے لوگوں کو بھی آپ اسی طرح سوچوانے کی کوشش کرتے ہیں. تو یہ اس کا ایک پھر اور بڑا لمبا ایک پروسیس ہے اس کا. تو آپ نے یہ دیکھنا ہے کہ تھاٹ جب آئی ہے اس میں سے جو پازیٹیو تھاٹ ہے, جو 10 times زیادہ اسٹرانگ ہے, وہ تھاٹ آپ نے اٹھانی ہے, اور وہ تھاٹ جو کنڈیوسو ہے ریلیشن شپ کے لیے. دوسرا آپ کا اس میں یہ پوائنٹ بن سکتا تھا کہ ایک بندہ اگر یہ والی تھاٹ اٹھاتا ہے اور اس کی فیلنگ بناتا ہے اور اس طرح آتا ہے رشتے کے اندر, تو دوسرا بندہ اگر یہ کام نہیں کرتا تو پھر کیا کریں؟ پھر رب نے یہ آپ کو بتایا سمجھایا ہے, علم البیان, آپ کو کمیونیکیشن سکھائی ہے. آپ پیار سے بات کر کے, سمجھا کر, ریزن اینڈ لاجک دے کر سمجھا سکتے ہیں, اس کو ہیلپ کی جا سکتی ہے. آپ اپنے ایکشن سے آپ لیڈ کر سکتے ہیں, پہلے آپ کر کے دکھائیں گے پھر دوسرا بندہ کرے گا. اس طرح کرتے کرتے آپ ان کو آہستہ آہستہ, اگر انسان کے پتر ہیں وہ, تو یہ ساری چیزیں ان کو سمجھ آ جائے گی, اور وہ ساتھ ساتھ چل کے پہلے اگر انہوں نے نہیں دیکھا تو ابھی دیکھ لیں گے. پرانوں کے بل جو ہیں وہ آپ کے اوپر نہیں پھاڑیں گے, کیونکہ جس عمر میں ہم ہیں اس میں ہم بہت ساری چیزیں دیکھ کر, سن کر, سمجھ کر آ چکے ہیں. ہر آدمی کو یہی لگتا ہے کہ اس کو بہت پتہ ہے. دوسری بات کہ وہ بندہ میرے مطابق کیوں نہیں سوچتا. دیکھیں, غور سے یہ بات سنیے گا, آپ کی جو آنکھ ہے نا, یہ کلر اس وقت جو میں نے پہنا ہوا ہے نا, آپ کو یہ کلر اس طرح نظر آ ہی نہیں سکتا جیسے یہ مجھے نظر آ رہا ہے. اس کا مطلب یہ نہیں ہے کہ میں آپ سے بہتر دیکھ سکتا ہوں, اس کا مطلب یہ ہے برین کے اندر جو جگہ ہے جو کلر کو پرسیو کرتی ہے, میری آنکھوں کا جو کلر ہے, یہ تمام چیزیں مل کر, وہ لائٹ جو اس وقت پڑ رہی ہے یا نہیں پڑ رہی, جس کو آپ دیکھ پا رہے ہیں یا نہیں پا رہے, وہ سب کا سب مل کر جو کلر بنا رہا ہے, دوسرا انسان وہ کلر نہیں دیکھ سکتا, پاسبل ہی نہیں ہے. تو دوسرے انسان کو اس کلر کے نزدیک نزدیک ضرور دکھایا جا سکتا ہے. اگر یہ بلو ہے تو اس کو بلو نظر آ سکتا ہے, اور کلر بلائنڈ بندے کو جو بھی اسپیسیفک ریزنز ابھی میں نے بتائے ہیں اس کے مطابق کبھی یہ کلر نظر نہیں آئے گا, لیکن اس کو یہ گرین نظر آتا ہے تو کچھ کیا نہیں جا سکتا. تو بالکل ایسے رشتے کئی ہوتے ہیں, ایک ہی چیز ہے, دو ڈفرینٹ اینگل سے دیکھنے سے. ایک ٹیبل پر 6 لکھا ہوا ہے, مجھے وہ 6 نظر آ رہا ہے, اس طرف بیٹھے ہوئے بندے کو 9 نظر آ رہا ہے. غلط وہ بھی نہیں ہے, میں بھی نہیں ہوں, لیکن کیسے اس کو فگر آؤٹ کریں گے, اس کو میں کیسے اس طرف لاؤں گا, یا میں کیسے وہاں جا کر دیکھوں گا بھائی اس کو 9 نظر آ رہا ہے, تو پھر اس کو سمجھایا جا سکتا ہے کہ یہ چیز کیسے, اور وہ بھی انڈرسٹینڈ کرے گا. اگر اس کا کوا سفید ہے تو پھر کچھ ہو نہیں سکتا اس کے لیے. پھر آپ دو بندے کمرے میں بیٹھے ہیں اور ایک اسٹوپڈ نہیں رہا, پھر دو ہیں, اور لمبے عرصے تک اگر آپ یہ کام چلائیں گے اور ان سے اگر آپ کوئی اور چیز پیدا کریں گے تو پھر یہی حالت ایسی ہی رہے گی اور پھر یہ کبھی چیزیں سیدھی نہیں ہوں گی. اسی لیے کمپیٹیبلٹی کا کہا گیا, اسی لیے کہا گیا کہ خاندان دیکھ لو, اسی لیے کہا گیا کہ سوچ دیکھ لو, رہن سہن دیکھ لو, کمپیٹیبلٹی فائنینشیل دیکھ لو. یہ تین چار چیزیں بتائی گئی ہیں. اس کے لیے دین دیکھ لو تاکہ رائٹ اینڈ رانگ کا کانسیپٹ آپ کا کلیئر ہو جائے اور کچھ ایکشنز جو آپ لیتے ہیں وہ ایک جیسے رہیں تاکہ زیادہ سٹرگل نہ کرنی پڑے, تاکہ جب آپ کوئی ایسی چیز یا ایسا بندہ یا ایسا رشتہ بناتے یا سلیکٹ کرتے ہیں, یہ پہلے سوچنے کی چیزیں ہیں. فرض کریں کوئی بندہ کہتا ہے جی پہلے ہمیں نہیں پتا تھا, جیسے خلیق قریشی صاحب کہتے ہیں آزاد جی آپ ہمیں 80 سال کی عمر میں ملے تو اگلی 10 سال میں زندگی بدل گئی میری, پہلے مل جاتے تو اور بہت کچھ ہو جاتا. تو لیکن ان کی زندگی بدلی کیونکہ میں نے جو کچھ ان کو بتایا انہوں نے ایز اٹ از اپلائی کیا. انہوں نے کبھی نہیں سوچا میری 30 سال کا یہ ایکسپیرئنس ہے, 40 سال کا وہ ایکسپیرئنس ہے, میں نے دنیا دیکھی ہے, آپ ابھی چھوٹے ہیں, کم عمر ہیں, فلاں ہیں, انہوں نے کبھی نہیں کہا. ان کی زندگی کے 4 بڑے مسائل تھے, چاروں پہ میں نے صرف ایک دفعہ ان سے کہا, اگلے دن انہوں نے اپلائی کیا, 1-2-3 سالوں میں وہ سب ختم ہو گئے. اینڈ ہی واز سو گریٹفل, میں نے ان سے زیادہ کسی انسان کو گریٹفل نہیں پایا اپنی زندگی میں. آج بھی جب وہ الزائمر کا شکار ہیں, از 94 ایئرز اولڈ, آج بھی جب وہ مجھ سے ملتے ہیں تو ہمیشہ کہتے ہیں آپ کے مجھ پہ بڑے احسان ہیں. میں نے اور کبھی اس کی میں آپ کو ریکارڈنگ بھی سناؤں گا. اور ایک 85 سال کا بندہ ایک دن مجھے کہتا ہے آزاد آئی وانٹ یو ٹو موو ان ود می. تو میں نے ان کو کہا, میں نے کہا سر کیا بات کر رہے ہیں, میں کیسے موو ان ہو جاؤں؟ تو میں نے کہا کیوں؟ تو آگے سے کہتے ہیں بیکاز آئی وانٹ ٹو ٹیک کیئر آف یو بیکاز یو آر پریشیس. تو میں نے کہا سر میں آپ کی آدھی عمر کا ہوں, میں مطلب آپ کا مجھے آپ کا خیال رکھنا چاہیے, آپ میرے لیے کھانا بناتے ہیں, خوشوق سے مجھے بلاتے ہیں, میں آپ کی کمپنی انجوائے کرتا ہوں, ہم مل کر چیزوں کے بارے میں بات کرتے ہیں, بول کے لب آزاد ہیں تیرے, دیکھتے ہیں سنتے ہیں اس کے بارے میں بات کرتے ہیں, میں آپ سے اتنے ایکسپیرئنس اتنا کو لیتا سیکھتا ہوں, تو یہ آپ کا کام نہیں ہے کرنا, اور جس عمر میں آپ ہیں کچھ دن آپ میرا کام کریں گے, پھر میں آپ کے کام کرتا رہوں گا, اور اس کے بعد چیزیں مسائل کا شکار ہو جائیں گی, پھر بھابھی بچے باقی لوگ یو نو ایک مسئلہ ایک بن جائے گا. تو ہر بندے کا اپنا طریقہ کار ہوتا ہے بات کرنے کا, چیزوں کو سمجھنے کا. جب آپ فالو ہی نہیں کر سکتے نا کسی بھی چیز کو, ایمان ہی نہیں ہے آپ کا. جب دیکھیں ایمان کے بارے میں ایک بات یاد رکھیے گا, بہت سارے لوگ میرے سے بہت لڑتے ہیں ایمان کے بارے میں, ایز اف میں نے ٹھیکہ لیا ہوا ہے رب والی سائڈ کو کلیئر کرنے کا اور میں وکیل ہوں ان کا. نہ ہماری اتنی اوقات ہے نہ مجال ہے. میں صرف یہ بات کہتا ہوں اور یہ میں ثابت کر سکتا ہوں اپنی زندگی سے اور اپنے ارد گرد سے اور حضور پاک کی اس بات سے کہ جو انسان رب کا شکر گزار نہیں ہے وہ بندوں کا شکر گزار نہیں ہو سکتا. بالکل اسی طرح جس آدمی میں فیتھ ہے ہی نہیں, بلیو ہی نہیں ہے اس کا, وہ انسان جو 25-30 سال سے اس کے ساتھ رہ رہا ہے وہ اس پہ دیکھ کر سن کر اس کے ایکشن اور اس کے رزلٹ کے باوجود اس پر ایمان نہیں لا رہا, اور اس کے ذہن نے اس کو کون کیا ہوا ہے, وہ اس کا بیسٹ فرینڈ ہے اور جس نے سب کر کے دیا وہ نہیں ہے. ایسا بندہ رب پہ مجھے کہہ رہا ہے جس کو میں نے دیکھا ہی نہیں, میں اس پہ بلیو کر لوں گا, اور کہیں پر بھی اس کی زندگی میں نظر نہیں آتا کہ رب پہ بلیو ہے. نہ صبر ہے, نہ توکل ہے, نہ شکر ہے, نہ جب مشکل تکلیف وقت آتی ہے سٹینڈ لے سکتے ہیں, نہ کسی کے ساتھ سٹینڈ لے سکتے ہیں, تو کہاں ہے رب ہماری زندگی؟ تو فیتھ اگر نہیں ہے تو انسانوں پر بھی نہیں, سچائی اندر نہیں ہے تو نظر بھی نہیں آئے گی, اچھائی بھلائی اندر نہیں ہے تو ہر ایک پہ شک رہے گا. جھوٹے کو سب کچھ جھوٹ لگتا ہے, شرابی کو لگتا ہے سب پیتے ہیں, صرف بتاتے نہیں چھپ کر پیتے ہیں. میں جانتا ہوں ایسے لوگوں کو جو اس طرح سوچتے ہیں, جو کھل کے بولتے ہیں, کم از کم رب کے میرے پہ اتنی مہربانی ضرور ہے کہ یہ دعا کرنے کے بعد کہ اے میرے رب مجھے چیزوں کی اصل حقیقت کا علم دے. لوگ کھل کر منہ سے بول دیتے ہیں, چاہے بڑے سے بڑا کام ہو, قتل کیوں نہ ہو جائے اور بڑے ظالم اور گناہ اور مطلب نہ ہو جائیں, چاہے کبیرہ ہوں یا صغیرہ, کیونکہ کمیونیکیشن کے بغیر ڈاکٹر کو یا وکیل کو کام بتائے بغیر آپ کی مرضی نہیں ہو سکتی. تو یہ وہ تمام چیزیں جس میں ساتھ ساتھ آپ کو انڈرسٹینڈنگ سے ہونا ہے. چاہ سے کچھ نہیں ہوتا, چاہ آپ کے اندر صرف بے چینی پیدا کرتی ہے, اگر تو اس کا مطلب ہے آپ کچھ ایسی چیز چاہ رہے ہیں جو آپ کی نہیں بنتی. آپ عزت والے کام کرتے نہیں اور آپ کی چاہ یہ ہے کہ آپ کی عزت افزائی ہو. آپ قدر کرانے والے کام نہیں کرتے اور آپ چاہتے ہیں کہ آپ کی قدر بڑے لوگوں کی نظر میں, تو اسی وقت انگزائٹی سٹریس شروع ہو جائے گا آپ کو, بیکاز آپ اس کے لیے کچھ ایکشنز نہیں لے رہے. پلان کہاں ہیں؟ ریزلٹس کیسے آئیں گے؟ دیوانے کے خواب میں آخر میں دیوانے کو وہ ملتا نہیں ہے جو اس کو دکھتا ہے یا وہ دکھاتا رہتا ہے خود کو, وہ ایک ہوا سا ہوتا ہے. لیکن خواب وہ جو آپ کو سونے نہ دے, اکثر تو لوگ آپ سے کہتے ہیں, لیکن خواب وہ جس کے اوپر آپ جب چلیں ہر وقت ہر سانس ہر لحظہ اس کے اوپر آپ کام کر رہے ہیں, لوگوں سے ملتے ہیں, خلوت میں ہیں, جلوت میں ہیں, لوگوں کے ساتھ ہیں, اکیلے میں ہیں, کچھ سوچتے ہیں, ڈائریکشن آپ کی اس گول کی طرف ہے جس میں آپ جا رہے ہیں. انٹرٹین کریں, خوش رہیں, جو مرضی آپ کرتے ہیں کوئی بھی چیز آپ کو بے چین نہیں کرے گی, کیونکہ آپ اس راستے کے اوپر چل رہے ہیں جس کی منزل چھوٹے چھوٹے آبجیکٹیوز آپ ہٹ کرتے جا رہے ہیں, اور سٹریس کم ہوتا جا رہا ہے, موٹیویشن بڑھتی جا رہی ہے, سیلف کانفیڈنس بڑھتا چلا جا رہا ہے. لوگوں کو زور زبردستی سے آپ اپنے ساتھ نہیں رکھ رہے, وہ ایفرٹ لیس ایز سے ساتھ چل رہے ہیں. زور زبردستی ایگزاسٹ کر دے گی. دوسرے بندوں کی ول آپ کے اختیار میں نہیں ہے, اسی لیے فری ول ہے, آپ اس کے لیے کچھ نہیں کر سکتے. دوسرے کیا سوچیں, کیا کریں, کیسے کریں, یہ آپ کا اور میرا کرنے کا کام نہیں ہے. ایون پیغمبر کو کہا گیا آپ کیوں دکھی ہوتے, آپ کا کام صرف پیغام دینا ہے. اس کے بعد جو جس نے کیا, جو جس کی ایفرٹ, انسان کے لیے وہی کچھ ہے جس کی اس نے کوشش کی. کوئی مہربان ہمارے ساتھ کرتے ہیں ان سے بات. ریڈیو آزاد, یو رون دیئر.
12: السلام علیکم.
0: وعلیکم السلام.
12: کیا حال ہے؟
0: اللہ کا کرم. سو کیا جو
12: شکریہ.
0: اچھا, ایک گل نوٹ کی تھی, ان کو بولنے والے سارے مجھ اتھرین. اور دیکھیں, اور ہند کو کمال زبان ہے. اب مچ جب ہم کہتے ہیں نا, اس کا مطلب ہے بہت. اور ہسپینکس کہتے ہیں موچو گراسیس. تو یہ سارے ورڈ, یہ سب کچھ ایک, یہ بندوں نے سب فراڈ کیا ہوا ہے. ایسے ورڈز نکالتے ہیں, اس کو ہلاتے جلاتے ہیں اردو ہند کو, پنچ تو پنجابی والے, اور کہتے ہیں جی یہ اس کا لفظ ہے, یہ اس کا لفظ ہے, مکس کر کے ساری باتیں ایک جیسی ہیں. جیسے ہم نے رب کو مختلف مختلف نام دے کے الگ الگ ڈاکخانے بنائے, الگ الگ لڑائی جھگڑے بنائے, اور رب وہی ہے. تو نام کچھ بھی رکھ لیں آپ اس کا.
12: کچھ چیزیں شیئر کرنی تھی.
0: کریے نا.
12: اچھا, سو گھر میں دیسی ہونے کے ناطے ماں کا جو رول ہوتا ہے بیسکلی روبوٹک اسٹائل, اور اس میں وہ یہ سمجھ رہی ہوتی ہے کہ میں بہت ہیلپ کرتی ہوں.
0: ایک منٹ, میرے ساتھ ہولڈ کرنا ہے. ایک مہمان کو ہم نے آن ایئر رکھا ہوا ہے, اور وہ اس وقت آسٹریلیا سے کال آ رہی ہے. پہلی واٹس ایپ کی کال ہے, مجھے ان کو لینا ہے. ریڈیو آزاد, یو رون دیئر.
13: آزاد جی, سر سیکال, السلام علیکم جی.
0: میرا سنگھ جی, کی حال ہے؟ سارے چیزیں اسی ڈسرپٹ کر کے, اسی پہلے کیا شیر آیا ہیں جی. جی کیا حال ہے؟
13: شکریہ سر جی, بہت بہت شکریہ. آئی فیل ابسولوٹلی اونیسٹلی گریٹفل, لائک یو نو یو ایکچولی پٹ می آن دی ایئر, اینڈ اٹس اے گریٹ فیلنگ.
0: وی ول ویٹ, ہم سب کو یہی صبر شکر سیکھ رہے ہیں. دیر آر ادر پیپل آلسو ویٹنگ ان دی لائن, اور کچھ کو میں ڈراپ کر دیں گے, اور باقی آہستہ آہستہ ہم سب ایک دوسرے صبر کر کے سیکھیں گے. میں بھی کر رہا ہوں, آپ بھی کریں گے, اینڈ یو نو پیپل پٹ اپ ود اس فار لانگ, سو وائی ناٹ. جی
13: سر, دو چیزیں ابھی آپ کی باتوں سے, جو ایک چاہ کی بات کر رہے تھے اور رب کی بات کر رہے تھے.
0: جی,
13: اور میں نے بیٹھے بیٹھے انٹرنلی ریئلائزڈ سو مچ, لائک چاہ, آئی ہیو بین فائٹنگ فار ایجز ٹو بی اوتھینٹک.
0: جی,
13: بٹ وہ میری چاہ اتنی اسٹرانگ تھی دیٹ آئی فورگٹ ٹو ٹیک دا پاتھ وچ وڈ ٹیک می ٹو ورڈز بینگ اوتھینٹک. آئی جسٹ کانسنٹریٹڈ سو مچ آن بینگ اوتھینٹک, میں اپنے اندر جھانکنا ہی بھول گیا.
0: آپ نے اینڈ دین میرے ساتھ ایک بات تھوڑی سی بیچ میں آپ کو اس کے بارے میں بات بتانا چاہوں گا. ایک مووی ہے, ضرور دیکھیے گا, دا بک آف ایلائی, ڈینزل واشنگٹن کی فلم ہے. اس میں اس بندے کے پاس بائبل کا ایک ہی نسخہ, ایک ہی کاپی رہ جاتی ہے, اور اس کو لے کے اس کو پروٹیکٹ کر رہا ہوتا ہے وہ, اور اس کے لیے ویلن جو ہوتا ہے وہ پاور بن چاہنے کے لیے, اوتھینٹک ہونے کے لیے, لوگوں کو اپنے یو نو سبسروینٹ کرنے کے لیے اس کو وہ کتاب چاہیے ہوتی ہے. اس نے سارے بندے اپنے بھیجے ہوتے ہیں ہر طرف سے, اور یہاں پہ ایک بندہ جو کہ واریئر ہوتا ہے, اس کتاب کو پروٹیکٹ کر کے, اور اس کے لیے وہ ہر قسم کی قربانی دیتا ہے. اور آخر میں جب وہ کتاب وہاں پہنچ جاتی ہے, جہاں اس کو پریس میں جہاں پہنچ جانا چاہیے, تو اس فلم کی آخری لائنز جو ہیں وہ بہت ہی خوبصورت ہیں. اسی لیے جو میں ابھی اپنی فلم لکھ رہا ہوں, اس میں آخری لائنز میں بڑے پاورفل رکھنے کی کوشش کر رہا ہوں, تاکہ تھاٹ پرووکنگ ہوں, لوگ اس کے بارے میں کچھ سوچیں. اس میں وہ کہتا ہے کہ آئی واز سو کاٹ اپ ان پروٹیکٹنگ دا بک دیٹ آئی فورگاٹ ٹو ڈو دا موسٹ امپورٹنٹ تھنگ دیٹ آئی واز سپوز ٹو ڈو, اینڈ دیٹ از ٹو لیو بائی دا بک. مسئلہ یہ ہے کہ جو جیسے ابھی آپ نے کہا نا, میں اوتھینٹک بننے کے لیے فائٹ کب سے کر رہا ہوں, اور میں اوتھینٹک ہو نہیں پا رہا, اور میں بار بار وہ ہدف گول جو ہے وہ مس کر جاتا ہوں. پہلی چیز جو آپ کو کرنی چاہیے وہ ابھی تک آپ نے نہیں کی, اسی لیے اس چیز کے ساتھ آپ سٹرگل کر رہے ہیں, اور وہ ہے اسٹاپ فائٹنگ. इज़राइलाइट्स जो है ना, इज़राइल बेसिकली हज़रत याकूब अलैहिस्सलाम का लकब था इज़राइल। इज़राइल का मतलब है द वन हु रेसल्स विद गॉड, बिकॉज दे वर सो पावरफुल और अपनी विल के साथ कि रब की विल के साथ लड़ने को द वन हु रेसल्स विद गॉड। और इस्लाम कहते हैं द वन हु गिव्स इन टू द विल ऑफ गॉड, तस्लीम कर लेता है, उसको मान लेता है। जब आप चीज़ को स्ट्रगल करना बंद करेंगे, जोर लगाना बंद करेंगे, शायरी जोर ज़बरदस्ती जोर से नहीं निकलती, जोर लगाने से काफ़ी रदीफ नहीं होता, उसमें अपने आप को सिर्फ सुकून में रखना होता है और ब्रेन वेव एक आती है उसको पकड़ना होता है। आर्ट वर्क्स जोर लगाने से नहीं पैदा होते, कोई भी खूबसूरत नफीस, क्योंकि आर्ट वर्क नफीस काम को कहते हैं, डेलिकेट काम को कहते हैं। कोई भी चीज़ जो डेलिकेट होती है वो जोर लगाने से नहीं की जा सकती। शायर कहते हैं ना, नाजुकी उसके लब की क्या कहिए, पंखड़ी गुलाब की सी है। तो बिल्कुल इसी तरह इसको, डेलिकेट चीज़ को, रिफाइन चीज़ को ज़ोर ज़बरदस्ती से नहीं किया जा सकता, उसको सिर्फ महसूस करना है, एहसास करना है और फिर अपने आप को ढीला छोड़ना है। ऑथेंटिसिटी खुद ब खुद आ जाएगी, ज़ोर लगाने से, अपने आप को बीट अप करने से नहीं आएगी। आप एक पाथ के ऊपर हैं, उस पैथ पे आपने गोल बनाया हुआ है, उसके छोटे छोटे ऑब्जेक्टिव्स आपने बनाए हैं, वो ऑब्जेक्टिव्स आप हिट करते जाएंगे और अक्सर नहीं हिट हो रहे होंगे। वहाँ पर अपने आप को बीट अप नहीं करना है, आप तो अच्छे आदमी, आप पहले से कोशिश कर रहे हैं, कंडीशनिंग आपको तोड़ रही है, एनवायरनमेंट आपको तोड़ रहा है, तो आप ये सब आपको तोड़ रहे हैं, लोग आपको तोड़ रहे हैं, सेट ऑफ बिलीव्स आपको तोड़ रहे हैं, आप खुद भी खुद को तोड़ रहे हैं। तो ये नहीं करना है, वो तोड़ रहे हैं, आपको जोड़ के रखना है और इस पर अपने आप को ठंडा रखना है। हो जाएगा, कर रहा हूँ कोशिश, और मुस्कुराना है। इस दफ़ा फिर फेल हो गया हूँ, गुस्सा तोड़ना चाहता हूँ मैं अपना, गुस्सा नहीं करूँगा क्योंकि गुस्सा हराम है, क्योंकि ये अकल को खा जाता है, क्योंकि इससे आदमी की सोचने समझने की सलाहियतें ख़त्म हो जाती हैं, क्योंकि इससे रिश्ते ख़राब हो जाते हैं, क्योंकि इससे लोग स्टंट हो जाते हैं, अपने आप को रिजिड बना लेते हैं, लॉक कर लेते हैं ख़ुद को। ओके, प्यार से करेंगे, मोहब्बत से करेंगे, अपने साथ भी उसी तरह कहना है कि जिस दिन गुस्सा आया आदमी कुड़ता है, क्यों आया, किस एनवायरमेंट क्यों आया, क्या किया मैंने, उसने क्या किया, मेरा क्या गलत था, उस पे मेरा कंट्रोल है नहीं, मुझ पे है, हाँ है, कैसे बदलूँगा, अल्फाज कौन से बदलूँगा, कम मिल लूँगा, कम जब तक मैं इस काबिल नहीं होता आगे नहीं जाऊँगा। बिल्कुल एलर्जीज की तरह, जैसे मैं हैंडल कर रहा हूँ 30-40 साल से, आई हैव नो प्रॉब्लम विद एलर्जीज, आई हैड नो प्रॉब्लम विद एजमा, आई ऑलवेज थॉट आई हैड नो प्रॉब्लम विद ADHD, कुछ नहीं था, मुझे पता था मैं एक दिन इसमें से निकल आऊँगा। जब तक मैं जोर लगाता रहा, कुड़ता रहा, मैं क्यों, दुखी होता था, जब मुझे समझ आया मैं ही कर सकता था, इसलिए कि बाकी सब कुछ जो मुझे मिला है उसके साथ ये चैलेंजेस हैं, इसको एक्सेप्ट करो, ढीला छोड़ो खुद को, वक्त के साथ ये चीज़ें ठीक होंगी। और फिर एक वक्त आया, स्टैमरिंग भी ख़त्म हो गई, एजमा भी ख़त्म हो गया, एलर्जी बहुत कंट्रोल में है, सांस नहीं बंद होता है, चीज़ें आराम से सारी एक्सरसाइजेज हो जाती हैं। ये करते करते एक स्ट्रेंथ बिल्ड होगी अंदर, माइंड में, माइंड ओवर मैटर वाली, जिसने मैटर के ऊपर कब जो फतह हासिल कर ली, वो आहिस्ता आहिस्ता जिस्म को एक्सरसाइजेस कर करके, कमज़ोर था तो वो भी, उसकी ने भी स्ट्रेंथ पकड़ ली, बाकी सारे वाले दे आर फॉलिंग अपार्ट, खुल रहे हैं सारे के सारे हमारे इर्द गिर्द, लेकिन वो मुसलसल करने ही असल काम है, कंसिस्टेंसी, एक चीज़ के ऊपर कन्वर्ज कर देना तमाम चीज़ों के, और उसके बाद नहीं होता तो फिर गो ईजी ऑन इट, फिर उन लोगों से हेल्प लेना, उस एनवायरनमेंट से हेल्प लेना, उन बातों से हेल्प लेना, उन वर्ड से हेल्प लेना, उस किताब से हेल्प लेना, उस माहौल से हेल्प लेना जो आपको लगता है कि आपकी साइड का है, क्योंकि आप अपनी एनर्जी वहाँ से लेंगे, लेते रहना और फिर एनर्जी साथ साथ देते रहना, ये पूरा एक प्रोसेस है मेरी जान। जब आप ये करोगे आपको पता ही नहीं चलोगे चलेगा, अब यू विल बी लाइट एज अ फेदर वन डे। स्टूडेंट जब तैयार होता है तो टीचर अपीयर होगा। आप जब अपने आप को ढीला छोड़ेंगे तो आपको जोर लगाने से चीज़ें नज़र नहीं आ रही हैं। मैं भी ये करता रहा हूँ 30 साल, इसलिए बता रहा हूँ, बाद में आपको समझ आ जाएगी कि सब कुछ दिखता है, सब नज़र आता है। आवाज़ें 30-30, 40-40 साल पुरानी याद रहती हैं, मेमोरी इतनी स्ट्रांग हो जाती है, वर्ड जो वो वाली ख्वाहिशात और बातें जो आप चाहते हैं कि आपके जहन में रहें वो पक्की हो जाती हैं, बाकी जहन से महव हो जाती हैं जो आपको कमज़ोर करती हैं। तो ये सारी चीज़ें आहिस्ता आहिस्ता चेंज होंगी, इट्स अ ब्यूटीफुल प्रोसेस। इसमें आपने सिर्फ ये याद रखना है, मैं सही करने की कोशिश कर रहा हूँ, मैं बेहतर होने की कोशिश कर रहा हूँ, मैं ऑथेंटिक होने की कोशिश कर रहा हूँ। वक्त पे चीज़ें आहिस्ता आहिस्ता मुझे मिलनी शुरू हो जाएंगी, नज़र आनी शुरू हो जाएंगी, नहीं भी मिलती हैं, आई एम हैप्पी दैट आई एम ऑन दिस पैथ, आई एम हैप्पी दैट मैं जब रात को सोता हूँ मेरा कोई मकसद होता है, कोई प्लान होता है, सुबह उठ के मैं किसी काम पर लगता हूँ, मेरे इर्द गिर्द दो चार लोग हैं जो मेरी इज्जत करते हैं, प्यार मोहब्बत करते हैं, नहीं भी करते वक्त पे करेंगे, कर लेंगे, मैं उनके लिए अच्छा सोचूंगा, मैं उनको घर से निकलता हूँ उनको कुछ देने के लिए, लेने के लिए कुछ नहीं, क्योंकि देने वाले ने मुझे ऐसा बनाया है तो मेरे अंदर उसका स्पार्क है, मेरे अंदर लेने वालों का स्पार्क नहीं है, देने वाले का स्पार्क है, तो मैं गिविंग पे कैसे ध्यान दूं, अगले खुद ही गिव करने आ जाएंगे, गिव इन भी कर देंगे, गिव अप भी कर देंगे, गिव भी करेंगे, रेसिप्रोकेशन भी शुरू हो जाएगी, सब ठीक हो जाएगा। मुझे ये सब करने में 25 साल लगे हैं, तो इसीलिए मैं किसी भी बंदे को, जब वो रास्ते में बहुत जल्दी लोग थक जाते हैं, थकना नहीं, अक जाते हैं, अकना नहीं, और बार बार एक ही रिजल्ट देख के पक जाते हैं, पकना नहीं है, ढीला छोड़ना है, चीज़ों के ऊपर काम करना है, हर दफ़ा मुस्कुराना है, जब भी गड़बड़ हो जाएगी रिएक्शन बदलेंगे तो आपके एक्शन आहिस्ता आहिस्ता बदलेंगे। हमारी सारी ज़िंदगी रिएक्शनरी है, एक्शंस तो बहुत बाद के आते हैं, इम्पल्स को कंट्रोल करने की कोशिश करनी है, इसमें बेहतर होना है, इसमें अपने आप पर काबू पाना है, स्लोली एंड ग्रेजुअली। रोना आता है तो आंखों से आंसू आने चाहिए, मैंने आज तक कभी अपने आंसू रोके हैं, मैंने आपसे 10 साल पहले कहा था जब भी मेरी आवाज़ तब सिर्फ कमज़ोर होती है या गुलूगीर होती है या मुझे जैसे मेरी आंखों में जैसे कोई बंदे की आवाज़ में आंसू उतर आते हैं, वो सिर्फ तब होता है जब मैं रब के लिए ग्रेटफुल होता हूँ, ग्रैटिट्यूड मेरी आंखों में आता है जब लोग मुझसे प्यार मोहब्बत की बात करते हैं, आप मुझ पर सख्तियाँ करें, नाराज़ हों, लड़ाई करें, जितना आपने मुझसे लड़ना है मैं कभी नहीं थकूँगा, ना मैं मुझे कभी घबराहट होती है ना मैं, और जो मुझे इमोशन आता है मैं उसको रोकता नहीं, वही नज़मों में आता है, वही मोहब्बत जिसको मैं देखता हूँ तो आता है, वो खलीक साहब के पास बैठते हुए मेरी आंखों में आंसू आ जाते हैं, मेरा जब हाथ पकड़ते हैं प्यार मोहब्बत करने वाले लोग, मर्द हों, औरतें हों, बच्चे हों, बड़े हों, मैं देखता ही नहीं हूँ वो कौन है, सिर्फ प्योर ट्रांसफ़र ऑफ एनर्जी पे मेरे अंदर ये चीज़ होती है। तो आपने भी अपने आप को वीक नहीं समझना है, ये अच्छी चीज़ें हैं, ये आपके अंदर रब ये सब ने उसने रखा है, आपको सिर्फ सही वक्त पे, बाद में ये बिल्कुल सही वक्त पे निकलेगा, कभी आपको कोई वीक परसीव नहीं करेगा, ये स्ट्रेंथ है आपकी, जिस दिन इंसान होना स्ट्रेंथ है, इमोशंस होना स्ट्रेंथ है, लॉजिक और रीज़न होना स्ट्रेंथ है, जब आप इनको स्ट्रेंथ के तौर पे अप्रिशिएट करेंगे, सेलिब्रेट करेंगे, ये आपके हाथ पांव बन जाएंगे, यही पूरा प्रोसेस है, इसी को सिर्फ फॉलो करना है, गारंटी मैं दे रहा हूँ, आज तक मैंने जिसको जो गारंटी दी है वो हमेशा ठीक हुआ है, काम पूरा हुआ है। डॉक्टर अगर एक चीज़ की गारंटी दे रहा है कि दर्द ख़त्म हो जाएगा तो उसने 25 साल तक ये करके खुद पे अप्लाई करके दूसरों के अप्लाई पे देखा है, दवाई सही नहीं ली जा रही, डोजेज को एडजस्ट करना है, एनवायरनमेंट को एडजस्ट करना है, कौन सी चीज़ों से दर्द बढ़ रहा है, क्यों है ये दर्द, इसको डिग आउट करना है, और स्लोली एंड ग्रेजुअली जैसे जैसे दर्द कम होगा आपका असल पर्सनैलिटी आपकी बाहर आएगी। अभी फियर है, डर है कि दर्द फिर हो जाएगा, डरना नहीं, हम दुनिया में कश्ती बंदरगाह पे खड़ी होने के लिए नहीं आई बनी है, शिप इसलिए नहीं बनाई जाती कि वो खड़ी रहेगी बंदरगाह के ऊपर, पोर्ट के ऊपर, वो दरियाओं में समंदरों में जाने के लिए बनी है, वो वियर एंड टीयर भी होगी, कभी कभी घबराहट और डर भी होगा, लेकिन वही कोहना मश्क सेलर्स बनाती है, वही वो बंदे बनाती है जो एक्सपीरियंस्ड होते हैं, जो चीज़ों को हैंडल कर सकते हैं। रब यही चाहता है इंसान से कि इंसान जो काम फरिश्ते नहीं कर सके, जिन नहीं कर सके, इतने पावरफुल हैं, हम वीक फिजिक बॉडी के साथ भी, लेकिन हमारे दिमाग के अंदर और हमारी जो विल पावर है और जो चीज़ें हमें दी गई हैं उनको भी नहीं दी गई, वो एक दिन स्लोली एंड ग्रेजुअली वो रिफाइंड हो रहा है, हज़ारों साल लग गए उसको रिफाइंड होने में, तो हम भी कोशिश करेंगे रिफाइनमेंट की, और अगली जनरेशन, हमारा स्टूडेंट, हमारे लोग, हमारे प्यार करने वाले आगे हमको लेके चलेंगे इन थॉट्स को, इन बातों को। ये वो दरख्त है जो 100 साल में लगता है और उसके बाद 1000 साल तक चलता है, तो इस तरह चीज़ों को देखना और सोचना है। I hope it made some sense.
13: Oh, sir. It was too many things going on for me at the same time. And at the same time, I was emotionally connecting to you, or I was a little bit busy collecting my own, you know, tears at the same time.
0: Koi masla nahi. I was also doing the same thing. You just couldn't feel it in my eyes because I'm wearing glasses. And inside, I was feeling what you're going through also, but at the same, because I have been there.
14: और यहाँ आज के हमारे इस प्रोग्राम का इख्तिताम होता है जी। दिस इज़ आज़ाद साइनिंग ऑफ। यू कैन आल्सो लिसन टू आवर रेडियो स्टेशन एट www.radioazar.us. इसके अलावा अगर आप पोएम्स सुनना चाहते हैं, नज़में सुनना चाहते हैं, तो आप साउंड क्लाउड पे जा सकते हैं, मिक्स क्लाउड पे. स्पेशली बताना जरूरी है उन तमाम लोगों को जो शोज की रिकॉर्डिंग या अपने फेवरेट शोज की रिकॉर्डिंग सुनना चाहते हैं अपने टाइम के ऊपर. आप लोग मिक्स क्लाउड पे जाके रेडियो आजाद को सर्च कीजिए और हमारे शोज वहां पे आप उनकी रिकॉर्डिंग सुन सकते हैं. और ये तो आपको मालूम ही है कि जिन लोगों के पास आईफोन ऐप है, एंड्रॉयड है, ब्लैकबेरी है, स्मार्टफोन्स हैं, वो लोग हमें हमारे आईफोन ऐप के थ्रू सुन सकते हैं जो है रेडियो आजाद. दुआ में याद रखिएगा, जिंदगी रही तो फिर मिलेंगे. और सबसे इम्पोर्टेंट बात, लोगों के लिए आसानियां पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा. खुदा हाफिज़.